दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।

0: दसैंमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँसम्म क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिडी वासिङ मेसिन जित्ने मौका, 0% ईएमआई नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। कोशी प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धी व्यवस्था अब मैथिली र लिम्बुमा मात्र सीमित नरहने भएको छ। प्रदेश सभाले प्रदेशभित्र बोलिने 13 मातृभाषालाई सरकारी कामकाजको कानूनी मान्यता दिने विधेयक पारित गरेसँगै भाषिक अधिकारको दायरा समेत फराकिलो बनेको हो।
3: दुई वर्ष अघिको बाढ़ी पहिरोले क्षतिग्रस्त काभ्रे पलाञ्चोक तर्फको बीपी राजमार्गमा हाल पुनर्निर्मित सड़कबाटै सवारी आवागमन गराउन थालिएको छ। आउँदो दशैंलाई मध्यनजर गर्दै थप सहज बनाउँदै लगिएको डिभिजन सड़क कार्यालय भक्तपुरले जनाएको छ।
2: दशैंका बेला वर्षदेखि खसी बोका र च्याङ्रा बिक्री गर्दै आएको सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले वर्ष नबेच्ने भएको छ। दशैंको समयमा माग बढ़दा खाद्यले आपूर्ति गर्ने खसी बोका र च्याङ्राले बजार मूल्य नियन्त्रण गर्न सहयोग पुग्दै आएको थियो, तर यसपालि भने दशैंमा खाद्यले खसी बोका नल्याएको र मूल्य बढ़ने चिन्ता समेत उपभोक्तालाई छ।
3: दशैं तिहारका लागि चीनबाट ल्याउन लागिएका लत्ता कपड़ा, जुत्ता, चप्पल, विद्युतीय सामग्री र सजावटका सामान उत्तरी नाकामै अड्किएका छन्। सामान बजारमा आउने बेला प्रमुख मार्ग अवरूद्ध हुँदा एकातिर व्यापारीको लगानी फस्ने सम्भावना छ भने अर्कोतिर चाड़पर्वको बजार महंगिएको छ।
2: जलवायु परिवर्तनको जोखिमले मधेसमा पनि ठूलो खतरा निम्त्याउन सक्ने विज्ञहरूले बताएका छन्। मधेस प्रदेशमा जलवायु चन्य प्रकोप खास गरी नदी तथा जल उत्पन्न विपदले ठूलो त्रासदी निम्त्याउन सक्ने विभिन्न अध्ययनले देखाएका हुन्। वर्षेनी नदी किनारको कटान, डुबान र पटानका कारणले मधेसमा कृषि उत्पादन, भौतिक पूर्वाधार र जनधनको हानि नोक्सानी हुने गरेको छ।
3: भोटेकोशी बाढ़ीपछि आइतबार सड़क सञ्जाल मार्फत रसुवा जिल्लासँग सम्पर्क स्थापित भएको छ। नेपाली सेनाले बेत्रावतीमा निर्माण गरेको बेली ब्रिज सञ्चालनमा आएसँगै यातायात मार्फत जिल्लासँग अन्य जिल्ला जोड़िएको हो।
2: दशैं तिहार लगायतका चाड़पर्वको रौनक बढ़ेसँगै काठमाडौँ उपत्यका विभिन्न मठ मन्दिर तथा शक्तिपीठ झिलिमिली बत्तीले सिंगारिएका छन्। चाड़पर्वलाई उल्लासमय बनाउने उद्देश्यले मन्दिर परिसरदेखि आसपासका सड़कसम्म विभिन्न रंगका बत्तीले सजावट गरिएपछि धार्मिक स्थलको सौन्दर्य थपिएको छ।
3: इजरायलमा रोजगारीका लागि अपस्किल अंग्रेजी भाषा परीक्षा उत्तीर्ण गरी आवेदन दिनेमा पुरूष संख्या महिलाको भन्दा बढ़ी देखिएको छ। प्राप्त तथ्याङ्क अनुसार शुक्रबार दिउँसोसम्म इजरायल जान 739 जनाले आवेदन दिएका छन्। तीमध्ये 438 पुरूष र 271 महिला छन्।
2: तनौ जलविद्युत आयोजनाले निर्माण स्थलमा हुन सक्ने सम्भावित विपदको जोखिम न्यूनीकरण, जनशक्तिको सुरक्षा तथा आपतकालीन अवस्थामा प्रभावकारी उद्धार र प्रतिकार सुनिश्चित गर्न मुख्य बाद निर्माण स्थलमा विपद नमूना अभ्यास गरेको छ।
3: अब शेयर बजार गत साताको कारोबारमा नेप्से परिसूचक अघिल्लो साताको तुलनामा केही सकारात्मक देखिएको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन 2587.25 बिन्दुमा रहेको नेप्से परिसूचक गत साताको अन्तिम कारोबार दिन 2591.80 बिन्दुमा बन्द भएको हो। गत साता नेप्से परिसूचक 4.55 अंकमाथि गएर बन्द भएको हो।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशीको कनेक्शन।
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
1: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
2: विशेषताहरू ₹3 करोडसम्मको कर्जा सुविधा,
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: चाड पर्वमा सिजीका साना घर आयासी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। पाकिस्तानमा पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरिक ए इन्साफ पीटीआई नेतृत्वको खैबर पख्तुनख्वा प्रान्तीय सरकार निलम्बन गर्दै आपतकालीन लागू गरिएको छ। राष्ट्रिय आसिफ अली जरदारीले आइतबार प्रधानमन्त्री शहबाज शरीफ नेतृत्वको संघीय सरकारको सिफारिशमा आपतकालीन सम्बन्धी निर्णय स्वीकृत गरेका हुन्। संघीय सरकारले प्रान्तमा बढ़दो आतंकवादी गतिविधि नियन्त्रण गर्न स्थानीय सरकारले प्रभावकारी काम नगरेको आरोप लगाएको छ। तर पीटीआईले यसलाई निर्वाचित सरकार हटाउने र इमरान खानको राजनीतिक प्रभाव कमजोर बनाउने प्रयास भन्दै विरोध गरेको छ।
3: अब खेल र खेलाड़ीका खबर। आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गतको त्रिकोणात्मक श्रृंखलामा नेपालले विजयी शुरूआत गरेको छ। ओमानमा जारी श्रृंखला अन्तर्गत आइतबार भएको खेलमा क्यानाडालाई 24 रनले पराजित गर्दै नेपालले विजयी शुरूआत गरेको हो।
2: अब कला तथा मनोरञ्जन। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानमा पशुपति शर्माको अध्यक्षतामा नयाँ कार्य समिति आएको छ। प्रतिष्ठानको महोत्तरीको वर्धिवासमा सम्पन्न 9 महाधिवेशनले नयाँ कार्य समिति चयन गरेको हो।
3: अब विचार विश्लेषण। मौन हिमालयको क्रन्दन शीर्षकमा डाक्टर रामहरि पौड्यालको विचार नागरिक दैनिकमा छापिएको छ। नेपालमा 15,60,000 नागरिक हिमताल भन्दा तल 3 किलोमिटरको दायराभित्र बसोबास गर्छन् जो सधैं विनाशकारी हिमताल विस्फोटको उच्च जोखिममा छन्।
2: बधाई गगन चुनौतीका चाङ सहितको शीर्षकमा डाक्टर गणेश घिमिरेको विचार हिमालय टाइम्समा छापिएको छ। नेपाली कांग्रेस भनेको शेरबहादुर शेखर कृष्णप्रसाद सिटौला विमलेन्द्र निधि प्रकाशमान मोहन बस्नेत मात्र होइन नेपाली कांग्रेस त चार तारे झण्डा र चुनाव चिन्ह रूख भएको पार्टी हो। योगदानको कदर पार्टीले गरिसकेको छ। अब किन यो कोलाहल? हामी वैध र सानेमा अवैध, हामी आधिकारिक र सानेमा होइन भन्दै हिँड्नु। नेपालको राजनीतिमा सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेसले आज युवा नेतृत्व पाएको छ। नेपाली कांग्रेस युवामा मात्र गएन, आशा र भरोसाको आधार बन्यो जनताको लागि। 15 महाधिवेशन नहोस् वा यो अधिवेशनले गगन कुमार थापाको नेतृत्वलाई अस्वीकार गरोस् भन्ने चाह अझ पनि सकिएको छैन।

आदरणीय श्रोता नमस्कार, आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। डिजिटल प्लेटफर्मका विभिन्न माध्यमहरूबाट नेपाली बहसलाई सुन्न हेर्न सकिरहनु भएको छ भने फेसबुक पेजमा गएर नेपाली नेटवर्क सर्च गर्नुभयो भने हामी प्रत्यक्ष रूपमा आएका छौं र युट्युब च्यानलमा नेपाली नेटवर्क टीभी मार्फत पनि नेपाली बहस एकसाथ प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसको आजको श्रृंखलामा पनि हामी राजनैतिक आर्थिक सामाजिक सांस्कृतिक कुटनीतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्दैछौ। काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि यतिखेर तपाईँहरूले सुनिराख्नु भएको छ। नेपाली बहसलाई हामी विशेष गरी पछिल्लो नेपाली कंग्रेसको 15 महाधिवेशन र त्यसले दिन खोजेको सन्देशतर्फ पनि हामी इंगित गराउन चाहन्छौ। देशमा बाढ़ी पहिरो वितण्डा छ, पुरानै गाउँ निको नहुँदै बुढ़ी गण्डकीमा विनाशकारी बाढ़ी आयो, चाँडबाँडको मुखमा फेरि अर्को विपत्ति आएको छ। आज बड़ा दशैंको दोस्रो दिन हो, तर पहिलो दिनमै घट स्थापनाकै दिन देशले निकै ठूलो विपत्ति बेहोर्नु पर्यो। आदरणीय श्रोता, डेढ़ महिनामै तीन ठूला प्राकृतिक विपत्ति आए। बुढ़ी गण्डकी बाढ़ीमा 5 जना बेपत्ता छन्, 45 घर, 4 जलविद्युत, 4 पुल, 34 गोठमा क्षति पुगेको छ। कृषिमा पुगेको क्षतिको विवरण आउन बाँकी रहेकाले अझ कति क्षति भएको छ भने यकीन हुन सकिरहेको परिस्थिति छैन। आदरणीय श्रोता, यो विपत्तिले, यो समस्याले हामीलाई पटक पटक अलर्ट गराइरहेको छ। बेलैमा सूचना हुँदाखेरि मानवीय क्षति चाहिँ टरेको छ। 5 जना सम्पर्क बाहिर रहे तैपनि प्रभावकारी सूचनाका कारणले गर्दाखेरि अहिलेको अवस्थामा केही व्यक्तिहरू मात्रै सम्पर्कविहीन हुन पुगे र धेरै व्यक्तिहरू चाहिँ बचेका छन्। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा परिचर्चा गर्न चाहन्छौ। दशैंको दोस्रो दिन छ, तैपनि दशैं आएको जस्तो एकदमै उल्लास छैन, किनभने देशले निकै ठूलो विपत्ति बेहोर्नु परेको छ। सबैको ध्यान त्यतापट्टि छ। नेपालीहरूको महान चाड बड़ा दशैंको दोस्रो दिन आइतबार घट स्थापना गरे, औपचारिक रूपमा यो वर्षको दशैं शुरू भयो। दशैंको दोस्रो दिन आज सोमबार ब्रह्मचारिणीको पूजा आराचना गरिँदैछ। शक्तिपीठहरूमा देवी ब्रह्मचारिणीको पूजा आराचना गरिने शास्त्रीय मान्यता छ। हिन्दू धर्मशास्त्रमा ब्रह्मचारिणीलाई ब्रह्म विद्या तथा शक्तिकी देवीका रूपमा पनि पूजा पूजन गर्ने प्रचलन छ। आदरणीय श्रोता, आजको दिनमा ब्रह्मचारिणीको आराधनाले ब्रह्म अनुसारको आचरण गर्ने शक्ति प्राप्त हुने पनि धार्मिक विश्वास समेत रही आएको छ। आजको बहसमा यस विषयमा पनि हामी चर्चा र परिचर्चा गर्दैछौ। न्यायालय भित्रको ताण्डव नृत्य पनि तिक्र देखि नै रहेको छ र सरकारले चोलेन्द्र शमशेर जबरालाई पक्राउ गरिसके पछाडि पनि धेरै प्रश्नहरू उठेका छन्। किन चोलेन्द्र शमशेर पक्राउ परे, त्यहाँबाट न्यायालयले गर्न खोजिरहेको के हो, न्यायाधीशहरूमा आज त्राहिमाम किन छ, यसका विषयमा पनि आज हामी चर्चा परिचर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, नेपाली कंग्रेसको निर्वाचनको मतगणना भइरहेको छ। आदरणीय श्रोता, अहिलेको अवस्थामा तपाईँलाई जानकारी गराउन चाहन्छौ। नेपाली कंग्रेसको महामन्त्रीमा प्रदीप पौडेल, उदय शमशेर र डिला संग्रौला निर्वाचित भएका छन्। खुला महामन्त्रीतर्फ पौडेलले 4,194 र राणाले 2,330 मत पाउँदै विजय भएका छन्। खुला महामन्त्रीतर्फका अन्य प्रत्याशीहरूमा डाक्टर सुनिल शर्माले 2,257 मत प्राप्त गरे भने गुरुराज घिमिरेले 1,513, नैनसिंह महरले 1,134, अमरसिंह पुनले 1,125, शंकर तिवारीले 123 र डाक्टर सन्तोष उपाध्यायले 97 मत परे। आदरणीय श्रोता, यसै गरी महिला महामन्त्रीमा डाक्टर ढिला संग्रौला पन्त 3,118 मत सहित निर्वाचित भएकी छन्। उनका अन्य प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय डिनाले 2,864 र रीता खनालले 804 मत प्राप्त गरेका छन्। उपसभापति पदमा भने चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित भइसकेका छन्। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी नेपाली कंग्रेसको मतगणना जारी छ र प्रदीप पौडेल र उदय शमशेर राणा, महिलातर्फ डिला संग्रौला, डाक्टर डिला संग्रौला निर्वाचित भइसकेको एउटा परिस्थिति छ। आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा परिचर्चा गर्नेछौ। छोटो विश्राम छौ, विश्रामपछि उपस्थित हुनेछौ।

सर साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क आइडिया दसैँको खुसी घर घरमा उपहार।

0: दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्याशब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क। एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग मनैदेखि वाउ।
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल फेस्टिभ अफर, सेवा शुल्क मात्र 0.5%, रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%, सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: छोरी सहित वियतनाम भ्रमण वा मेघौली शेराई को यात्रा को मौका पनि सृजी भरोसा नेपाली को उत्सव दसैं तिहार को
1: यो नेपाली रेडियो नेटवर्क
2: हरो विषय में दारो बहस नेपाली बहस
3: यस नेपाली बहस का साथ में
4: प्रीति तैयारी चौचाओ
5: ग्लोबल आईबी बैंक सबै का लागि बैंक
6: डिस होम इंटरनेट
7: यतिखेर हाम्रो बीचमा नेपाली कंग्रेसका नेता सांसद सागरन लेखा समितिका सभापति भरत बहादुर खड्का हुनुहुन्छ। खड्काजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
8: धन्यवाद गोमजी।
7: सहमहामन्त्री पदमा उम्मेद्वारी घोषणा गर्नुभयो, पछि छोड्नुभयो होइन? के भन्नुभयो सभापतिजीले, ललिपप के दिनुभएको थियो?
8: होइन होइन, त्यस्तो केही होइन। राजनीति भनेको एउटा मिसनको लागि, एजेन्डाको लागि गर्ने विषय हो। राजनीति गर्दा पद पनि प्राप्त हुन्छ, तर मिसन ठूलो कुरो हो र कतिपय कुराहरू अहिलेको परिस्थितिमा मैले एक स्टेप पछाडि सर्दा ठिक हुन्छ भनेपछि मिसनका लागि मैले त्यो सहयोग गरेको कुरा हो। त्यसमा मेरो कुनै गुनासो छैन, मेरो कुनै शर्त पनि छैन, गुनासो पनि छैन।
7: तपाईँ एक स्टेप पछाडि सर्नुभयो। कंग्रेसको महामन्त्रीमा प्रदीप पौडेल, उदय शमशेर, दिला संग्रौलाले बाजी मारिसक्नु भएको छ। यतापट्टि हेर्दाखेरि चाहिँ उपसभापतितर्फ पनि होइन, यतापट्टि विनोद चौधरी लगायतहरूले, चन्द्र भण्डारी लगायतले बाजी मारिसक्नु भएको छ। यो कस्तो खालको टीम आयो यो पन्ध्र महाधिवेशनबाट?
8: नै ठिक छ, यो अब एउटा नेपाली कांग्रेस, तपाईँ जस्तो मिडियाका मित्रहरूलाई सबै कुरा थाहा छ, एउटा प्रजातान्त्रिक पार्टी हो, एउटा स्वच्छ प्रतिस्पर्धात्मक रूपमा साथीहरू आएका छन्। सर्वप्रथम त म सभापति लगायत सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक शुभकामना र बधाई पनि दिन चाहन्छु। कार्यकालको सफलताको पनि म कामना गर्न चाहन्छु, किन भन्दा डेमोक्रेटिक पार्टीमा त यी स्वच्छ प्रतिस्पर्धाको आधारमा नै आउने हुन्। त्यसलाई अब जनमत जसको पक्षमा छ ऊ आउने हो, र यसलाई अब हार जित भनेको कुरा यो भित्र एउटा आन्तरिक प्रजातन्त्रलाई दरिलो बनाउने किसिमले लिनुपर्छ, यसलाई हार जितको विषय बनाउनु हुँदैन। यो त हाम्रो आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउने हाम्रो एउटा प्रक्रिया हो, त्यसैले यो अभ्यास पनि हुनुपर्छ। लोकतान्त्रिक पार्टीभित्र यो अभ्यास हुनु जरुरी हुन्छ, लोकतन्त्रलाई यसले बलियो बनाउनुपर्छ। हार र जितलाई उन्मादको रूपमा जित्ने मान्छेले र हार्ने मान्छेले यसलाई कुनै पूर्वाग्रहको रूपमा लिनु हुँदैन, निराश पनि हुनु हुँदैन। यो प्रक्रियालाई हामीले एउटा सहभागी बन्यौं र सबभन्दा ठूलो कुरा त महाधिवेशनलाई सफल बनाएका छौं, यो नै सबैभन्दा ठूलो उपलब्धि हो, किनभने हामी असाधारण परिस्थितिमा महाधिवेशन गरेका थियौं। यहीको सबैभन्दा ठूलो उपलब्धि भनेको एउटा शान्तिपूर्ण ढंगले करिब करिब 6-7 हजार प्रतिनिधिहरूले भाग लिएर यसलाई सफल बनाउनु भनेको यो सबैभन्दा ठूलो उपलब्धिको रूपमा मैले लिएको छु बमजी।
7: अब खड्काजी, जस्तो देशभरका महाधिवेशन प्रतिनिधिहरूले मतदान गरे, इतिहासमै धेरै महाधिवेशन प्रतिनिधिहरू पनि आएका थिए होइन, अब जसले जुन किसिमको नेतृत्वमा जो आउनुहुन्छ, अब महाधिवेशन प्रतिनिधिहरूले दिएकै मतका आधारमा चाहिँ उहाँहरू नेतृत्वमा आउनुहुन्छ, तर अहिलेको 15 महाधिवेशन जुन नियतका साथ अर्थात जुन लक्ष्यका साथ चाहिँ यसलाई आयोजना गरियो, विशेष महाधिवेशन पछाडिको एउटा परिस्थितिमा चाहिँ यसलाई चाहिँ अगाडि बढाइयो, यो मिसन चाहिँ पूरा भएको, मिसन कम्प्लिटका रूपमा चाहिँ लिन मिल्छ वा चाहिँ केही त्रुटिहरू केही समस्याहरू पनि सिर्जित भए?
8: निश्चित रूपमा यति ठूलो महाधिवेशन गर्न केही कमी कमजोरी त रहन सक्छन्, त्यसका बावजुद पनि यो सफल भएको छ। यो साँच्चीकै भन्ने हो भने मैले अघि भने विषम परिस्थितिमा पनि यत्रो महाधिवेशन गर्ने भनेको कुराहरू सफल भएको यसलाई हामीले मान्छौं, पूर्ण सफल नै हो। अब एउटा कुरो के हो भन्दाखेरि, अब यो 4-5 वटा पुस्ताको यसमा सहभागी छ, अब विभिन्न प्रवृत्ति पनि यहाँभित्र छ, र अब यो नयाँहरूको जोश जागर र ऊर्जा र पुरानाहरू परिष्कृत छन् पाका छन्, त्यसैले यो सबैको अनुभवहरूलाई संयोजन गरेर पार्टीलाई संस्थागत रूपमा अगाडि बढाउनुको अर्को विकल्प छैन, किन भन्दाखेरि यसका डेमोक्रेसीका केही भ्यालुजहरू छन्, ती भ्यालुजहरूको आधारमा नै यो पार्टी अगाडि बढ्ने हो। त्यसैले कांग्रेस प्रजातन्त्रको अनुयायी हो भन्नको कारण नै यही हो। सबैभन्दा अब ठूलो कुरो के हो

0: भन्दा गगनजीले सभापति हुनुभएको छ हिजो र अबको परिस्थिति उहाँको जिम्मेवारी बदलिएको छ किन भन्दाखेरि अब साँच्चीकै उहाँले अब काम गर्नुपर्ने अवस्था आएको छ त्यसैले अहिले देश अहिले पनि सरकार चलेको छ दुई तिहाई नजिक छ तर अहिलेको पार्टीले आफूलाई संस्थापन ठानेको जस्तो मलाई लाग्दैन त्यसैले अहिले पनि कांग्रेस प्रमुख प्रतिपक्षमा छ संस्थापन पक्ष कांग्रेस जस्तो देखिन्छ अब गगनजीले के गर्नुपर्छ भन्दाखेरि पहिलो प्राथमिकता बाहिर छुटेका नेता र कार्यकर्ता कांग्रेसका कार्यकर्ता बाहिर छुटेका नेताहरूलाई कसरी पार्टीमा समाहित गर्ने यो पहिलो चाहिने उहाँको एजेण्डा हुनुपर्छ प्रयास हुनुपर्छ र सबैलाई मिलाएर जाँदाखेरि कांग्रेस बलियो हुन्छ लोकतन्त्र बलियो हुन्छ अब उहाँको उहाँले त अब यो मुलुकका जनताहरूले पनि उहाँमाथि ठूलो भरोसा गरेको जस्तो मलाई लाग्छ त्यसैले अब उहाँले नेपाली कांग्रेसको त सभापति र गार्जियन त भइसक्नुभयो अब यो राष्ट्रको गार्जियन हुने हैसियत उहाँले राख्न सक्नुपर्छ त्यो अवसर उहाँलाई प्राप्त छ अब चुनाव जित्ने सभापति हुने प्रधानमन्त्री हुने भन्ने मात्रै ठूलो कुरो होइन त्यो एउटा पाटो होला तर अब गगनजीले यो देशको गार्जियनशिप गगन एउटा यो देशको एउटा भरोसा पर्ने गार्जियनशिप सबैको सबैले विश्वास गर्ने खालले उहाँले आफूलाई अगाडि बढाउनु पर्छ त्यसमा हाम्रो पूर्ण सहयोग हुन्छ त्यो अवसर उहाँलाई प्राप्त छ त्यसैले गर्दाखेरि हाम्रो चाहना के हो भन्दाखेरि यो एउटा सफल महाधिवेशन भएको छ उहाँले सम्मानजनक अत्याधिक बहुमत पाउनु भएको छ उहाँप्रति कार्यकर्ताले ठूलो विश्वास गरेको छ जनताले पनि ठूलो भरोसा गरेका छ त्यो भरोसा टुट्न दिनु हुँदैन राज्यका प्रतिको वितीक्षण जनतामा जो गइराखेको छ जनतालाई पनि निराश हुन दिनु हुँदैन हामी प्रमुख प्रतिपक्षमा बसे पनि मुलुकको स्वाधीनता राष्ट्रिय अखण्डता संघीय लोकतान्त्रिक गणतन्त्र र यो संविधानको रक्षा गर्नेतर्फ र सबैको अभिभावक बन्ने हैसियत अब गगनजीले राख्नुपर्छ भन्ने मेरो मान्यता
1: अब एउटा कुरा के छ भने कंग्रेसभित्रको यो पन्ध्रौं महाधिवेशनबाट पनि एक किसिमका वितीक्षणहरू र आन्तरिक रूपमा चाहिँ मतभेदका श्रृंखलाहरू सुनिए हामीले पन्ध्रौं महाधिवेशन स्थलभित्रै पनि जाँदाखेरि र यसलाई प्यानल नबनाउने संस्थापन र इतर पार्टीमा बन्दैन भन्ने खालको स्थिति बन्दै गर्दाखेरि सभापतिमै पनि प्रतिस्पर्धा गरेका व्यक्तिले 375 मत ल्याउनु अहिलेको परिस्थितिमा त्यो सामान्य मत पनि थिएन र जति पनि तल महामन्त्री सभामन्त्री उपसभापति लगायतका पदहरूमा पनि जुन किसिमको प्रतिस्पर्धा थियो र केही व्यक्तिहरूले त्यसलाई मतदानकै दिन मतदानकै पछाडि पनि अलिकति असन्तुष्टि व्यक्त गरेको जस्तो देखिन्थ्यो त्यहाँभित्र पनि आफ्ना र पराई वा चाहिँ त्यो अलिकति टीम फर्मेशनमा कतै न कतै ल्याकअप भएको कुरा चाहिँ स्वीकार्नुहुन्छ आज
0: म यसलाई स्वीकार किन गर्दिनँ भने विशेष महाधिवेशनको 5-7 जना कर्ताभित्रको म मान्छे हुँ र हाम्रो चाहिने 2-3 वटा मुद्दा थियो एउटा त यो गुटबन्दीलाई अन्त्य नै गर्नुपर्छ समानुपातिक एकचोटि सुविधा पाइसकेलाई नेक्स्ट टाइम सुविधा दिनु हुँदैन पार्टी सभापति र केन्द्रीय पदाधिकारीले पनि वडाबाट नै चुनाव लड्नुपर्छ भन्ने हाम्रा मुद्दै हुन् पहिलादेखि पार्टीभित्र त्यो कुरालाई हामीले निर्णय गरेर नै अगाडि बढेको अवस्था हो त्यसैले मलाई के लाग्छ भन्दाखेरि उपसभापति महामन्त्रीहरू लड्दा आफूसँग नजिक भएका र आफूले जित्ने खालले कसैसँग चाहिने सहभागी हुँदा या सहभागी गराएका छन् त्यो सत्य कुरा हो तर सभापतिको टिम थिएन यो पटक किन भन्दाखेरि उहाँ सचेत हुनुहुन्थ्यो किन भन्दा अब यो सभापतिले गुट बनाइसकेपछि त त्यो पार्टी चल्दैन धेरै दिन त्यो गुटमै जान्छ जस्तो विगतका दिन गुटबन्दी गर्दा गर्दा सबै कार्यकर्ता वाक्क भएर त्यो परिस्थिति आएको हो अब गगनजीलाई म त के भन्छु भन्दाखेरि अब उहाँ सभापति भइसकेपछि उहाँलाई भोट नदिने मान्छेको पनि उहाँ सभापति हो तपाईँले अघि भन्नुभयो 375 मत गयो स्वाभाविक कुरो डेमोक्रेसीमा म गगनजीलाई दिँदैन भन्ने हैसियत पनि राख्छन् नि त मान्छे गगनजी भगवान त होइनन् नि ईश्वर होइनन् त्यसैले मान्छे हुन् उहाँ 375 भोटहरू गगनजीलाई भन्दा बाहिर छ त्यो पनि यो डेमोक्रेसीको सुन्दर पक्ष हो यो प्रतिस्पर्धा गर्दाखेरि यसका सुन्दर पक्ष भनेका यिनै हुन् त्यसैले उहाँले पनि अब के कुरा गर्नु पर्यो भने 375 मत को पनि उहाँ सभापति हो त्यो उहाँको विरुद्धमा गएका छैनन्। त्यो प्रक्रियामा समावेश भए उहाँले आफ्नो अभिमत खड्गेजीलाई राख्नुभयो। खड्गेजी पनि काँग्रेसकै मान्छे हो, काँग्रेसकै उम्मेद्वार हो, त्यसैले यसलाई अन्यथा सम्झनु हुँदैन। त्यसो भएका कारणले अब गगनजी संस्था बन्नु भएको छ, संस्था बन्नुपर्छ। उहाँलाई मन नपराउने मान्छेलाई पनि को पनि उहाँ सभापति हो अब। त्यसैले गर्दाखेरि मलाई के लाग्छ भन्दा गगनजीसँग नजिकमा बसेर काम गर्दाखेरि अब उहाँ यो कुरामा बढी सचेत हुनुहुन्छ। अब गुट उपगुट होइन, कामको पर्फर्मेन्सको आधारमा अगाडि बढ्नुपर्छ। अब काँग्रेस अब यो त एउटा अध्याय हो, एउटा वैधानिक बाध्यता थियो यो पटक यसै बेला महाधिवेशन गर्नुपर्ने, संवैधानिक र वैधानिक बाध्यता पनि थियो। अब प्रक्रियामा हामी पूरा भइसक्यौं, सफल भइसक्यौं, केही अब सदस्यहरू र सहमहामन्त्रीका रिजल्टहरू ती अब आइहाल्छन्, ठूलो कुरा भइसक्यो हुनाले। अब जनतासँग जोडिनुपर्छ, काँग्रेसले जनतासँग जोडिनुपर्छ। म बमजी तपाईँलाई अर्को कुरा पनि तपाईँले नसोधेको कुराको म एउटा सल्लाह के दिन चाहन्छु भने अहिले यो देश जहिले पनि सामरिक दृष्टिकोणले अत्यन्त संवेदनशील अवस्थामा छ। म जहिले पनि यो कुरामा मेरो आफ्नो चिन्ता छ, एउटा सानो अनुभवले हाम्रा ठूला दुई छिमेकी मुलुक विकासका दृष्टिकोणले धेरै अगाडि बढ़िराखेको अवस्था छ, अन्तर्राष्ट्रिय क्षेत्रमा पनि धेरै ठूलो फेरबदल आएको छ। त्यसैले अब गगनजीको एउटा नेपाली काँग्रेसको पार्टी सभापति 80 वर्ष पुरानो पार्टी डेमोक्रेटिक पार्टीको सभापति भनेको अर्थ लाग्छ विश्वमा, अन्तर्राष्ट्रिय जगतमा पनि। अब दुईटा छिमेकी मुलुकहरूलाई कूटनीतिक तरिकाले कन्फिडेन्समा राख्नुपर्छ र उहाँहरूलाई विश्वासमा लिनुको अर्को विकल्प छैन, छिमेकी बदल्न सकिँदैन। र अर्को कुरा विश्वमा आफूलाई या नेपालको परराष्ट्र नीतिलाई पनि विस्तार गर्ने सवालमा अन्य मुलुकसँग पनि विश्वासको वातावरणलाई अगाडि बढाउनुपर्छ। नेपालको कुनै पनि दलको नेताले हल्का ढंगले होइन जाने, नेपालले एउटा परराष्ट्र नीति निर्माण गरेको छ, त्यसको जगमा बसेर हामीले अगाडि बढ्ने हो। तर हामी हल्का ढंगले बोलिराखेका हुन्छौं, त्यो नेपालको लागि हित हुँदैन, नेपाली जनताको लागि पनि हित हुँदैन, किनभने हामी अन्डर डेभलपमेन्ट कन्ट्रीभित्र पर्छौ। अहिले पनि ह्यान्ड टू माउथमा धेरै परिवारहरू बाँच्नु परेको अवस्था छ, त्यो पीड़ामा बाँच्नु परेको अवस्था भएका कारणले जबसम्म त्यो ग्रासरूट लेभलका ले पिपुलहरूको पेट भरिँदैन, उनीहरूको आधारभूत कुराहरूलाई हामी परिपूर्ति गर्न सक्दैनौ, तबसम्म सरकार भएको अनुभूति, डेमोक्रेसी भएको अनुभूति र मानव अधिकार भएको अनुभूति त्यो जनतालाई हुँदैन। त्यो संवेदनशीलतालाई पहिलो मुद्दा बनाएर यो देशमा राजनीतिक स्थायित्व र लोकतन्त्रको स्थायित्व र यो संविधानको संरक्षण गरेर आर्थिक प्रगतितिर अब गगनजीले आफूलाई अगाडि बढाउनु पर्छ र सिङ्गो मुलुक त्यसमा हिँडाउन सक्ने उहाँले आफूलाई बनाउनु पर्छ। उहाँसँग त्यो सपोर्ट छ, उहाँलाई धेरै नै सपोर्ट गरिराखेका छन्। यो धेरै ठूलो अवसर छ, यदि यो अवसर गुम्यो भने नेपाल भड़खालोमा पर्छ र हाम्रो काबू भन्दा बाहिर जान्छ।
1: अब एउटा कुरा नि, अब देशको चिन्ता एकातिर छ होइन, राष्ट्रको चिन्ता एकातिर छ, फागुन 21 निर्वाचनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई दुईटै नजिकको बहुमत दिएको छ, राष्ट्रलाई राष्ट्रपालले हाकिरहेको एउटा परिस्थिति छ, प्रमुख प्रतिपक्षी दलमा तपाईँहरू हुनुहुन्छ, तर अहिलेको अवस्थामा कंग्रेसलाई पनि मिलाउनु पर्ने बाध्यता छ नि त, अर्को महाधिवेशन हुँदैछ, तपाईँलाई निम्तो छ कि छैन त्यो महाधिवेशनमा?
0: नहीं, मैले अघि पनि निवेदन गरे तपाईँकै यो मिडिया बहुत
1: देशभर सुन्दै हुनुहुन्छ,
0: होइन सुन्नुहोस् न, तपाईँकै मिडिया मार्फत मैले अघि पनि निवेदन के गरिसके भने यो कुरो पहिलो प्राथमिकता राखेर वर्तमान सभापति गगन कुमार थापाज्यूले नेता र कंग्रेसका साथीहरूलाई यसै पार्टीमा मूल पार्टीमा सम्मानित गराउनु पर्ने उहाँको चुनौती छ, त्यो गर्नै पर्छ, अर्को विकल्प छैन, उहाँले मिलाएरै जानुपर्छ, ससम्मान उहाँहरूलाई मिलाउनै पर्छ। उहाँहरूले पनि मलाई के लाग्छ भन्दाखेरि काँग्रेस हुन्, काँग्रेसमा ठूलो योगदान गरेका छन्, धेरै साथीहरू छुटेका छन्, र उहाँहरूको पनि चिन्ता भनेको कांग्रेस कमजोर होस् भन्ने छैन मलाई लाग्छ, मैले पनि बुझेको छु, मेरो पनि सम्पर्क संवाद भइरहन्छ, तर केही असन्तुष्टिहरू छन् त्यसलाई पनि अहिलेको नेतृत्वले सहजीकरण गरेर मूल धारमा समाहित गर्नुपर्छ, त्यसमा सबैले सहयोग गर्नुपर्छ, त्यसको अर्को विकल्प छैन, मिलाएर जाने हो, नमिलाएर कंग्रेस कमजोर हुन्छ, मिलाएर जाने हो, जस्तो असन्तुष्ट पक्षले पनि देशको र कंग्रेसको अहिलेको अवस्थालाई हेरेर धेरै ठूलो असन्तुष्टि जाहेर नगरिकन नेपाली कांग्रेसलाई मजबूत बनाएर यो मुलुकलाई राजनीतिक स्थायित्व दिनेतर्फ जानुपर्छ। सबैभन्दा ठूलो कुरो मुलुक हो, जनता हो, लोकतन्त्र हो, वर्तमान संविधान हो, त्यसो भए नाताले यी कुराहरूलाई केन्द्र भागमा राखेर सबैले हामीले एकजुट हुनुको अर्को अर्थ छैन, एकजुट हुनै पर्छ, एकजुट गराउनै पर्छ। खेमजी
1: अन्तमा जाँदाजाँदै निर्वाचित टीमलाई र नेपाली कंग्रेसको पन्ध्रौं महाधिवेशनको अब यो अन्तिम संस्करणमा के भन्नुहुन्छ?
0: अब मलाई के लाग्छ भन्दाखेरि यो एउटा ठूलो अध्याय हामी सफल भएका छौं, महाधिवेशन सफल भएको छ, सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई पनि म हार्दिक धन्यवाद दिन चाहन्छु। जब नेतृत्वदेखि लिएर पदाधिकारी र सदस्यहरू अब पूर्णता चयन भइसकेपछि अब नेपाली कांग्रेस हिजोको अवस्था होइन, अहिलेको जनताको चेतना, विश्वमा आएको परिवर्तन, विश्वले अपेक्षा गरेको नेपालका प्रतिको अपेक्षा के छ र नेपालको आवश्यकता के हो, त्यसैले गर्दा राष्ट्रिय स्वाधीनता, राष्ट्रिय अखण्डता र संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा गर्ने सवालमा र यो देशमा राजनीतिक स्थायित्व राखेर कंग्रेस एउटा सत्ताभन्दा बाहिर बसे पनि एउटा जिम्मेवार पार्टी, संस्थापन पार्टीको रूपमा अहिलेको कार्य समितिले जानुपर्छ, अर्को विकल्प छैन र यो कार्य समितिलाई त्यो चुनौती पनि छ, अवसर पनि छ। मलाई लाग्छ यो कार्य समितिलाई पूर्ण सफलताको कामना गर्दै पुनः बधाई दिन चाहन्छु। मेरो यो कुरालाई उहाँहरूले केन्द्र भागमा राखेर अगाडि बढ्नुपर्छ भन्ने मेरो मान्यता छ।
1: हस् भरत बहादुर खड्काजी, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
0: तपाईँलाई पनि नमस्कार, तपाईँ लगायत तपाईँको सबै टिमलाई हार्दिक धन्यवाद दिन चाहन्छु। कहिलेकाहीँ मेरा कुराहरूलाई पनि प्रयोग गर्ने मौका दिनुभएको छ र यसको लागि सबैलाई धन्यवाद दिँदै बिदा हुन्छु। धन्यवाद।
1: नमस्कार। उहाँ हुनुहुन्थ्यो नेपाली कंग्रेसका नेता, सांसद, सार्वजनिक लेखा समितिका सभापति भरत बहादुर खड्का। आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

यो दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँ सम्म क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डीडी वासिङ मेसिन जित्ने मौका, 0% EMI नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।

दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजी का घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइंडर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट EMI नागरिकता भए पुग्छ।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं
2: ए भतिज यो चाडपर्व भन्यो कहिले यता कहिले उता जहिले माछा मासु कति खानु हो
3: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका माछा मासुको त स्वाद नै बिर्साइदिने भेजिटेरियनलाई त झन् काइदा माछा मासुमा भएको सबै तत्त्व पनि पाइने
4: हो नि काका राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि
3: हामीले राजा च्याउ त्यसै भनेको हो र
5: स्वादिलो पोसिलो र अर्गानिक च्याउ भनेकै राजा च्याउ एनसी एग्रोटेकको उत्पादन

0: हेल्थ सँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्दी फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: हर विषयमा सरो बहस नेपाली बहस
3: यस नेपाली बहसका साथमा
4: प्रीति तयारी चौचौ ग्लोबल आईडी बैंक सबैका लागि बैंक
5: इस होम इन्टरनेट। यतिखेर हाम्रो बीचमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं रासपाका विज्ञान सूचना प्रविधि नवप्रवर्तन तथा स्टार्टअप विभागको प्रमुख आनन्द बहादुर चन्द प्रत्यक्ष सम्पर्कमा जोड़िनु भएको छ। चन्दजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
6: धन्यवाद, नमस्कार।
5: क्याण्डिडेट क्लब, तपाईँ सुदूरपश्चिममा हुनुहुन्छ, सुदूरपश्चिम दौड़ामा हुनुहुन्छ। नेता कार्यकर्ताहरूले नागरिकहरूले जसरी तपाईँहरूलाई चाहिँ फागुन 21 अपेक्षा गरेर दुई तिहाई नजिकको सरकारमा पुर्याउनु भयो, अहिले नागरिक र कार्यकर्ताको भनाई के छ? सुदूरपश्चिमे लिएर के भन्छन् तपाईँहरूलाई त्यहाँ घुम्दै गर्दाखेरि बताउनुहोस्।
6: अब अहिले हामी म चाहिँ अहिले डोणेन्द्रामा छु। डोणेन्द्रामा हामी विभिन्न पालिका अथवा जनसम्पर्कमा जाँदाखेरि एउटा त अब राष्ट्रिय स्वतन्त्र पार्टीले अबको कार्यदिशा के हुन्छ, कसरी राष्ट्रिय स्वतन्त्र पार्टी जान्छ, दोस्रो कुरा चाहिँ स्थानीय निर्वाचनमा तपाईँहरूको पार्टीले जनप्रतिनिधिहरूको छनौटको विधि के हो, क्यान्डिडेट क्लब मात्रै होइन, उनीहरूले क्यान्डिडेट क्लब त्यति धेरै नबुझे भए पनि कसरी जनप्रतिनिधि छनौट हुन्छ र त्यो जनप्रतिनिधि हाम्रो साझा जनप्रतिनिधि हुन्छ कि हुँदैन भन्ने कुराको चाहिँ मेन मुख्य चासोको विषय बनेको देख्छु मैले।
5: अब सुदूरपश्चिममा जाँदै गर्दाखेरि कैलालीबाट निर्वाचनमा विजय हुनुभयो। सुदूरपश्चिम हिमाल पहाड़ तराई सम्मिश्रित एउटा प्रदेश हो, त्यसका धेरै सम्भावनाहरू छन्। त्यसलाई चाहिँ हामी भर्जिन ल्यान्डका रूपमा पनि भन्न सक्छौ यो पर्यटनका हिसाबले। त्यहाँ पुग्दै गर्दाखेरि तपाईँलाई हुन त अब त्यहाँको जन्मथलो त्यहाँ भए पनि कर्मथलो अलिक बढी अरू अरू ठाउँतिर भयो होला, के सम्भाव्यता छ सुदूरपश्चिमको आज त्यहाँ घुम्दै गर्दा?
6: अब सम्भाव्यता त त्यही भएर मैले पार्टीको उद्यमशीलता र नवप्रवर्तन विभागको जिम्मा लिएको छु अथवा पाएको छु र त्यसैमा अहिले हामी चाहिँ यहाँको कृषि जो चाहिँ उच्च पहाड़ी र हिमाली भेगका जो उत्पादनहरू छन् त्यो उत्पादनहरूलाई चाहिँ हामीले बजारीकरण गर्ने, त्यो उत्पादनहरूमा चाहिँ अझै त्यसलाई चाहिँ विषादी रहित प्रडक्टहरू उत्पादन गर्ने र त्यसलाई चाहिँ बजारमा लगेर त्यसलाई चाहिँ प्रडक्ट डिफ्रेन्सिएसन कसरी गर्ने भन्ने कुराको पनि बहस हामी सँगसँगै गरिरहेछौँ। र सुदूरपश्चिममा वन जंगल पनि धेरै भएको, जडीबुटी पनि धेरै भएको र पानीको स्रोतहरू पनि सामान्यतया धेरै स्रोतको पनि त्यति धेरै कमी नभएको हुँदाखेरि यहाँको बजार, यहाँको उत्पादन बजार चाहिँ कम भएको तर उत्पादन चाहिँ राम्रो गर्न सकिने अवस्था छ। तर सँगसँगै एउटा च्यालेन्ज के छ भने यहाँबाट चाहिँ अलिकति माइग्रेसन बढी भएको हुनाले पहाड़मै हामी कसरी युवाहरू रोक्न सक्छौँ, कसरी उद्यमशीलता विकास गर्न सक्छौँ र कसरी कृषि तथा कृषि उपजहरूलाई चाहिँ हामी कसरी देशभरि अथवा अन्तर्राष्ट्रिय जगतमा यसलाई लान सक्छौँ भन्ने कुराको बहस पनि सँगसँगै चलिरहेछ, गरिरहेछ।
5: अब अहिले सुदूरपश्चिममा पुग्दै गर्दाखेरि चाडबाडको बेला पनि छ, बडा दशैंको आज दोस्रो दिन, हामी ब्रह्मचारिणीको पूजा अर्चना गर्दैछौ। अब देशमा एक किसिमको बाढ़ीको बितण्डाले कहरमा पनि छ, त्यति उल्लास नभए तापनि सुदूरपश्चिम जान चाहिँ अलिकति समस्या छ। हवाई टिकटहरूको बारेमा त्यहाँ अलिकति महँगी भयो भनेर गुनासो आउँछन्। सुदूर अब दूर नै झिक्कै झिक्कै माया तमलाई भन्ने शब्दमा चाहिँ के छ अहिलेको अवस्थामा, के समायोजन भयो भाडा दरहरू?
6: सुदूरपश्चिममा म पनि अब जहाज चढेर नै आएको हुँ, त्यो बेला चाहिँ अलिक जहाजको भाडा महँगो थियो, सुदूरपश्चिमेली नागरिकहरूले त्यसमा गुनासो गरेका थिए र त्यसैको आधारमा मैले प्रधानमन्त्रीज्यूलाई समेत एउटा पत्र लेखेको थिएँ, मैले सामाजिक सञ्जालमा पनि त्यो विषयमा कुरा उठाएको थिएँ। त्यसपछि मैले प्रधानमन्त्रीज्यूलाई त्यो दिन पत्र लेखिसकेपछि दुई घण्टाभित्रै प्रधानमन्त्रीज्यूले तत्त्व निकायहरूलाई निर्देशन दिनुभयो र निर्देशन दिइसकेपछि एउटा वैज्ञानिक आधारमा मूल्य समायोजन गरेर हवाई भाडाहरू घटाउने भन्ने निर्देशन भएको थियो। त्यो अनुसार बुद्धएयरले त 10,800 गरिरहेछ तर केही अरू एयरलाइन्सहरूले चाहिँ कमसे कम 22,800 चाहिँ 16,000 अधिकतम मूल्य 16,000 भन्दा बढी मिलिने चाहिँ अहिलेको अवस्था रहेको छ।
5: अब तीन दिन अगाडि तपाईँले यहाँ लेख्नु भएको रहेछ, धनगढी हवाई भाडा अत्याधिक महँगो भएको विषयमा सुदूरपश्चिमवासी नागरिकहरूको गुनासोलाई गम्भीरतापूर्वक लिएर प्रधानमन्त्रीज्यूको निर्देशनमा सम्बन्धित निकायले तत्काल पहल थालेकोमा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु भनेर आवाज उठाउनुभयो। त्यसको रेस्पोन्स चाहिँ विदिन दुई तीन घण्टामा भयो भन्दै गर्दाखेरि अहिले नागरिकले चाहिँ सस्तो भाडादरमा वा चाहिँ तोकिएकै भाडादरमा चाहिँ आवाजावत गर्न पाइरहेका छन् भन्ने कुराको ट्याली गर्नु भएको छ, बुझ्नु भएको छ?
6: त्यो अनलाइन हेर्ने हो टिकट कति भएको छ भनेर, त्यसपछि मैले अब मान्छेहरूलाई त सोधेको छैन, मैले चेक गरेर हुन्छु बुद्ध एयर र त्यसको श्री एयरलाइन्स दुईटा एयरलाइन्स आउँछ त्यसको चेक गरेर हुन्छु। अब सिटहरू त पाइरहेछ पाइरहेको छैन थाहा छैन, तर अधिकतम मूल्य चाहिँ 16,000 भन्दा माथि गएको चाहिँ छैन।
5: अब अहिले यो सुदूरपश्चिमको बेरोजगारी, त्यहाँको चाहिँ अलिकति अशिक्षा, त्यहाँको भौगोलिक धरातलले पनि मानिसहरू चाहिँ अलिकति पहाड़मा बस्नुपर्ने, स्वास्थ्य उपचारदेखि लिएर शिक्षाका कैयन कुराहरूमा चाहिँ सुदूरपश्चिममा अझै पनि केही अभावका विषयहरू पनि देखिन्छन्। अब यो त्यहाँको रोजगारी स्थापना गर्ने, प्रदेश र स्थानीय तहसँग चाहिँ अलिकति नजिक भएर कोर्डिनेसन गर्ने, दुईटै नजिकको सरकारको एउटा प्रतिनिधिका हैसियतले चाहिँ के गर्दा सुदूरपश्चिम साँच्चै सुदूरपश्चिम बन्छ, ब्युटिफुल बन्छ, भर्जिन ल्यान्डलाई कसरी जोगाउन सकिन्छ भन्ने केही छ यहाँसँग?
6: अहिले चाहिँ हामी अब स्वास्थ्यमा त हामी पहिलेदेखि नै पछाडि हौ, सुदूरपश्चिम देशकै सबैभन्दा पछाडि रहेको प्रदेश हो, किनकि हामीसँग अहिलेसम्म चिकित्सा शिक्षा सुरु भएको 49 वर्षसम्म पनि हामी कहाँ चाहिँ चिकित्सा शास्त्र एमबीबीएसको पढाइ सुरु भएको छैन, बल्ल अब अहिले गेटामा सुरु हुने तर्खरमा छ। जिल्ला अस्पतालहरू भनौँ, अरू अस्पतालहरूको पनि अवस्था दयनीय छ, गरिबी 34.16% छ, अब स्कुलको विद्यार्थीहरूको ड्रप रेट चाहिँ करिब करिब 12 कक्षा पुगुन्जेलसम्म 70% भन्दा बढी छ, यो यावत समस्याहरू छन्। त्यही भएर अहिले चाहिँ हामी सुदूरपश्चिम मोडल अफ हेल्थ साइन्स, सुदूरपश्चिम मोडल अफ उद्यमशीलता स्टार्टअप इन्क्युबेसन, सुदूरपश्चिम मोडल अफ इनोभेसन, यस्तो कुराहरूमा चाहिँ म काम गरिरहेको छु।
5: र अब जाँदा जाँदै यो दशैंको सम्मुखमा पनि छौं, कतिपय हिसाबले चाहिँ बाढ़ी पहिरोको वितण्डा एकापट्टि पनि छ, के छ सन्देश आम देशवासी नागरिकहरूलाई, किनभने 350 भन्दा बढी रेडियो र एफएम स्टेशनदेखि लिएर धेरै ठाउँबाट हामीले सुनिराख्नु भएको छ, के भन्न चाहनुहुन्छ?
6: सबैभन्दा पहिले त सबैलाई बडा दशैं र दीपावलीको शुभकामना भन्न चाहन्छु। अब म पनि यो पवित्र दीप भूमिमा आएको छु, हामी सबै अहिले एउटा फेस्टिभ मुडमा छौँ, दशैं मनाउने मुडमा छौँ। हालाँकि देशमा बाढ़ी पहिरो अरू दैवी प्रकोप विपदजन्य कुराको हामीले सामना गरिरहेछौँ, तैपनि अब सबैलाई बडा दशैंको शुभकामना भन्न चाहन्छु। तपाईँहरू सबैको दशैं शुभ होस्, फेरि हामी दशैंपछि फेरि जोडिनेछौँ भन्न चाहन्छु।
5: हस्, यहाँको पनि त्यो अभियान सफल बनोस्, शुभकामना छ, समय दिनुभयो, धेरै धेरै धन्यवाद चन्द्रजी, नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आनन्द बहादुर चन्द, आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
7: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाह पथ, काठमाडौं।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्ट होम
1: डिस्ट होम खुशीको कनेक्शन
2: यो हो नेपाली रेडियो नेटवर्क
3: खरो विषयमा दरो बहस नेपाली बहस
4: यस नेपाली बहसका साथमा
5: प्रीति तयारी चौचौ
6: ग्लोबल आईडी बैंक सबैका लागि बैंक
7: डिस्ट होम इन्टरनेट यतिकै हाम्रो बेसमा वरिष्ठ अधिवक्ता प्राध्यापक डाक्टर गान्धी पण्डित हुनुहुन्छ। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
8: धन्यवाद खेमजी।
7: डाक्टर साहब, अब न्यायालयमा चाहिँ अहिले के हुँदैछ? न्यायाधीशहरू पनि त्राई माममा जस्तो छन्, सरकारले चाहिँ धरपकड गरिरहेछ। पूर्व प्रधान न्यायाधीशलाई नै घरैबाट गिरफ्तार गरेर लग्यो, त्यस पछाडि चाहिँ छोड्यो, घरमा खानतलासी छ। वनको बाघले भन्दा मनको बाघले खाइरहेछ कि क्या हो सरकारलाई भन्ने खालका पनि प्रश्नहरू उठेका छन्। के छ तपाईँको यसमा विचार?
8: खेमजी, सर्वप्रथम यो हामीलाई एउटा भाष्य के बताइयो भने न्यायाधीश स्वतन्त्र न्यायपालिको नाममा न्यायाधीश चाहे पदमा बसेको होस् या पदबाट हटेको होस् उसलाई कसैले कारवाही गर्नु हुँदैन। त्यो कारवाही गरियो या उनीहरूले के भन्यो भने घुमाउनु पाराले अन्य कार्यवाहक न्यायाधीशको कार्यक्षमतामा गर्ने क्षमतामा पनि प्रभाव पार्ने नीति भाष्य बनाएको छ, त्यो गलत हो। नेपालको संविधानले धारा 100 पद मुक्त हुने अवस्था हुँदै गरेर के गर्यो भन्दा कुनै पनि चाहिँ प्रधान न्यायाधीश र सर्वोच्च न्यायाधीशको हकमा चाहिँ खराबासँगमा पहिला महाभियोग प्रस्तावबाट कारवाही गर्ने होइन, यदि महाभियोग प्रस्ताव लागेको छैन भने पनि या लाएर पदमुक्त भएको छ भने पनि धारा 101 उपधारा 8 के भन्यो भन्दाखेरि पछि पदमुक्त भएपछि अन्य कुनै तरिकाबाट उसलाई चाहिँ पदबाट हटेपछि उसलाई चाहिँ के अरे सङ्घीय कानुन कारवाही गरेर छुट के अरे पाउने छ भनेर लेख्यो। त्यसै गरिकन यो देख्नु अख्तियार दुरुपयोग अनुसन्धान आयोग 2048 दफा 69 के भन्यो भने अवकाश प्राप्त व्यक्ति उपलब्धता चलाउन सकि भनेर यो ऐनमा त्यसो गरी कुरा लेखेको भए पनि प्रधान न्यायाधीश वा अन्य पदमा भएका व्यक्तिलाई यदि चाहिँ सर्वोच्च अदालतको अनुसार चाहिँ महाभियोग प्रस्ताव लगाएर मात्रै हटाउनु पर्ने अवस्था रहेछ भने उनलाई महाअभियोगको प्रस्ताव लगाएको छैन तर उसले अभियोग गरेको देखियो प्रस्ताव गर्यो भने उप पदमुक्त भएपछि उसलाई कारवाही गर्न सकिन्छ भनेर कानुनले छुट दियो र संविधानको धारा 239 पनि अख्तियार दुरुपयोगलाई अनुसन्धान दियो। भन्नुको अर्थ आजको दिनमा हिजो जुन छोडेर संसार हुनु त अहिले सरकारले नै भन्दाखेरि हामीलाई सुरक्षाको लागि हामी गएका हौँ, सुरक्षाको लागि जाँदै गर्दा भएपछि अरू अनुसन्धान गर्दै जाँदाखेरि यस्ता चाहिँ कसुरमा संलग्न भएको कुरा देखियो। अहिलेसम्म के अरे उहाँको अनुसन्धान मात्रै रहेछ, प्रमाणित भएर पुष्टि भइसकेको छैन। तर हिजो चाहिँ फुल कोर्टले हतार हतारमा प्रधान न्यायाधीशलाई जानै हुँदैन, त्यो गरेर संविधानको उल्लङ्घन हो, न्यायपालिका सूत्र हटाउनु भन्नु मिल्यो। संविधानमै के लेखेको छ भने बरु के भनेको छ भने खराब आसनमा उच्च अदालत जिल्ला अदालतको हकमा चाहिँ न्याय परिषदले कारवाही गरेर पदबाट मुक्त गर्न सक्ने र अरू हकमा चाहिँ यो खराब आचरण भएको चाहिँ के पर्छ भ्रष्टाचार सम्पत्ति सिद्धि गर्नुको हकमा चाहिँ ऊ पदमा भइन्छ महाभियोग लगाएर हटाउन सकिँदैन। महाभियोगबाट हटेपछि पनि रेगुलर रूपबाट चाहिँ महाभियोगको चाहिँ के हटाउनु पनि एउटा कुनै कसोट लाग्दैन, महाभियोगले एउटा पदमा राख्ने कि नराख्ने सन्दर्भमा मात्रै महाभियोग लगाउने। तर महाभियोग हटिसकेपछि संविधानको धारा 101 उपधारा 8 त्यसरी हटेभित्र सङ्घीय कानुनमा पनि लाग्नुपर्ने मुद्दा चलाउन सकिन्छ भन्यो, सम्पत्ति सुविधामा लाउन सकिन्छ, भ्रष्टाचार पुग्नु भयो भन्नुभयो। हिजोसम्म जनतालाई के धोका या के गलत फैमी पार्यो भने न्यायाधीशलाई त्यही छुने हुँदैन, न्यायाधीश कानुनभन्दा माथि छ र जे पनि गर्नुहुन्छ। त्यति मात्र होइन, के अरे यो संविधानको धारा 131 के भने नि प्रधान के अरे प्रधान न्यायाधीश वा न्यायाधीशको पदमुक्त हुने अवस्था भनेर फौजदारी ऊ पदमा हुँदाहुँदै फौजदारी कसुरमा नैतिक पतनदेखि फौजदारी कसुरमा अभियोग प्राप्त पुष्टि गर्न या ऊ सजाय पाएर उसको पदमुक्त हुनेछ भन्नुको अर्थ उनलाई नैतिक पतनदेखि फौजदारी मुद्दामा चाहिँ पदमै हुँदा पनि कारवाही गर्न पाउनु छ। त्यसै हुनाले आज के देख्छ यी कानुनको सबै व्यवस्थाले यति भन्दै गर्दा न्यायाधीशलाई कारवाही गर, न्यायाधीशको स्वतन्त्रतालाई हनन गर भन्नु खोजेकै होइन, तर न्यायपालिकाको स्वतन्त्रतालाई बचाउने काम सरकारको मात्रै होइन कि न्यायपालिकाको स्वतन्त्रतालाई अस्मिता बचाउने काम त आफ्नो आसन्न चरित्रबाट पनि राख्नु पऱ्यो नि, न्यायाधीशको पनि दायित्व छ नि। गलत गर्ने काम गर्न जाने, भ्रष्टाचार गर्ने, सम्पत्ति सिद्धिको जस्तो काम गर्यो भने त्यो न्यायाधीश हामीले छुनु हुँदैन भनेर यही त्यो विरोध गरिन्छ भने अन्य न्यायाधीशहरूले के देखाउनु खोज्यो भने भोलि हामीलाई पनि कारवाही गर्ला। दुई मुक्ति अहिले बोल्यो भने कार्यक्रम बस्न सक्छ कि भन्ने डर हो। त्यसैले यो अवस्थामा केही कानुन सम्बन्धी तरिकाले आज बादल सरकारले गरेको यति हदसम्म मलाई थाहा छैन यति हदसम्म चाहिँ उचित छ, तर यति भन्दै गर्दा यो अझ अनुसन्धान वा छानबिन गर्ने नाममा अदालतलाई घुमाउरो पाराले प्रभाव गर्ने काम पनि गर्नु हुँदैन किनभने हामी रुल अफ लको हिमायती हौँ, स्वतन्त्र न्यायपालिकाको चाहिँ पक्षधर हुन्, त्यसैले स्वतन्त्र न्यायपालिकालाई असर गर्ने कुरा देखिन्छ भने अनुसन्धान गरेर रोक्नुपर्छ। तर के अरे स्वतन्त्र न्यायपालिकाको आधार लाएर न्यायाधीश जे पनि गर्न सकिन्छ, जे पनि गर्ने छुट छ भन्ने जुन
7: एउटा सबैले भनेको कुरा एउटा होला, न्यायाधीशको पनि सम्पत्ति छानबिनदेखि लिएर चाहिँ अब गलत गरेका छन् कारवाही हुने कुरा त एउटा होला, तर यो धरपकडको जुन शैली छ, जुन तरिकाले चाहिँ सरकारले चाहिँ पक्राउ गर्यो, त्यो त्यो तरिका चाहिँ अलिकति मिलेन कानून सम्बन्ध हिसाबले भन्ने पनि
8: होइन। जब अनुसन्धान गर्ने अधिकार दिन्छ कानूनले भने के हो धर्म? अनुसन्धान भनेको अधिकारीले छुना पनि सक्छ, बयान लिनु पनि सक्छ, सबैले गर्न सक्छ। कानूनको अगाडि चाहे न्यायाधीश होस्, चाहे भूतपूर्व न्यायाधीश होस्, चाहे भुइँ मान्छे हुन्, कानूनको लागि समान हो नि त। फौजदारी कार्यक्रम संहिताले कुनै व्यक्तिलाई अनुसन्धान गर्दा अनुसन्धान अधिकारले बयान लिन सक्ने, झर्कबाट गर्न सक्ने, उसमा केही हिरासतमा राख्न सक्ने अधिकार त छ नि त। त्यो गर्यो भने चाहिँ खालि न्यायाधीश उच्च पद भएको मात्र त्यो गर्दै हुँदैन, उनीहरू भागेर जाँदैनन् भने आफै अनुमान गर्ने कुरा त होइन, प्रमाण गर्नु अरूले गर्छ भन्ने कुरा भएन। कानूनको समानताको आधारले हेर्नु पर्यो हो, मलाई पनि थाहा छ यस्ता प्रधान न्यायाधीश जस्तो व्यक्तिहरूलाई त्यसै धरपड गर्नुपर्ने कुरा छैन। जहाँ तक धरपडको कुरा भन्नु त्यो तपाईँले भनेको कुरा हो, उसले चाहिँ सुरक्षा मागेको कुरा सरकारले भनेर सुरक्षा दिनु खोज्यो भन्यो, त्वरिन्द्र संसद मलाई सुरक्षा दिएको होइन, मलाई धरपड गरेको भने उहाँले बोल्नु भएन नि, तपाईँले कहाँबाट अनि धरपड भयो भनेर कुरा अनुमान गर्ने? उहाँको बारेमा त उहाँले बोल्ने कि तपाईँले बोलिदिनु, तपाईँ उहाँको वारिस हो भने म उहाँको वारिस हो, उहाँको विषयमा उहाँले बोल्ने होइन।
7: न्यायाधीशहरूले त्यही भनिरहेछन् सर्वोच्च अदालतमा,
8: त्यसैले तपाईँले म गान्धी पण्डितलाई एउटा कानुन विधको नाताले जब मलाई तपाईँले इन्टरभ्यूमा चाहे टिभीमा चाहे गर्छु, म व्यक्तिगत धारणा राखेर बोल्दिनँ, म कानुन संविधान र तथ्यपरक रूपमा बोल्ने हुनाले म यो तथ्यपरक कुराले कहिले पनि मेटिँदैन। एउटा झुटलाई सयजनाले चाहिँ सत्य हो भनेर त्यो झुट कहिले सत्य हुँदैन, झुट भनेको झुटै हो, कानुनको व्यवस्था नै कानुन व्यवस्थै हो। त्यो राजनीति गरे होला, राजनीतिको कार्यमा मलाई बोल्नु केही छैन, म संविधानलाई कानुन मिटेर बसेको हुनाले आजको दिनमा भूतपूर्व न्यायाधीशलाई सम्पत्ति सिद्धिकरण भ्रष्टाचारमा कारवाही गर्नु छ, र केवल अख्तियारले चाहिँ भ्रष्टाचार मात्रै कारवाही गर्न सक्छ, अन्य निकायले चाहिँ के गर्छ भने आफै अनुसार सम्पत्ति सिद्धिकरण कारवाही गर्न सकिन्छ। तर प्रधान न्यायाधीश र सर्वोच्च न्यायाधीशको हकमा चाहिँ पदमा भइन्जेल गर्न पाइएन, तर अरू न्यायाधीशको हकमा चाहिँ पदमा भइन्जेल उसले चाहिँ कारवाही गर्छ, न्याय प्रसिद्ध पदहरू हटेपछि अनि सम्बन्धित निकायले अनुसन्धान कार्य गर्न चाहिँ नेपालको संविधान फौजदारी यो सम्पत्ति के अरे अख्तियार दुर्व्यवहार निवारण आयोग 2048 तथा 25 पनि त्यो कुरालाई पुष्टि गर्दछ, र संविधानको धारा 300 जम्मै धाराले स्पष्ट के भनेको छ भने कोही पनि कानुनभन्दा माथि छैन, न्यायाधीश पनि कानुनभन्दा माथि होइन, कानुनभन्दा माथि त भगवान् पनि हुन सक्दैन भन्ने
7: भनेपछि चोलेन्द्र शमशेर पक्राउ प्रक्रिया सबै मिलिया छ, एकदम ओके छ होइन।
8: अहिले म त के चाहन्छु भने स्वतन्त्र म यो स्वतन्त्र न्यायपालिकाको नामले अदालतमा भएको व्यक्तिलाई पनि ढाकछोक गर्नुपर्छ भन्ने पक्षमै होइन, म त भगवान्सित के प्रार्थना गरिरहेको छु भने उहाँले गलत काम गर्नुभएको छैन, खराब आचरण गर्नुभएको छैन, खालि हल्ला गरेको नि भोलि प्रमाणित पुष्टि गर्नु पनि चाहन्छु, किनभने त्यो पुष्टि भएन, उहाँले सही काम गर्यो भने न्यायालयमा एकदम राम्रो राहत हुन्छ। यदि भोलि प्रमाणित उहाँको चर्फ देखियो, नवराजीको त्यहाँ कनेक्सन देखियो, विचारले देखियो, पैसाको लेनदेन देखियो भने त ठुलो घटना हो नि। सर्वोच्च अदालत या न्यायालयमा बिचौलियाको यत्रो चर्चेल हुनुहुन्छ, यत्रो भ्रष्टाचार हुन्छ, जनतामा जनमान्छ, यदि त्यो प्रभाव पर्यो भने जनताप्रति जनआस्था जगमाउँदैन, र जुन दिन अदालत जनआस्था आउँछ स्वतन्त्र न्यायपालिक बनाउँदैन अनि चलायन गभर्मेन्ट आउँछ। त्यसैले म बादेन सरकार जसले दुईटा बहुमत पाएको छ उहाँको दुईटा जिम्मेवारी छ, एउटा कसुरबाट सजाय पाउँदै त्यसलाई छोड्ने हुँदैन, तर त्यति भन्दा चोक गर्ने नाममा स्वतन्त्र न्यायपालिकाको चाहिँ धरोहर या त्यसको आस्थामा जगाउने काम चाहिँ नगरोस् भन्ने मात्रै भन्नु पाएको।
7: अब एउटा कुरा चाहिँ जस्तो अहिले पछिल्लो समय सरकारले जुन किसिमका एक्सनहरू लिइरहेको छ, सरकार चाहिँ जुन किसिमले अगाडि बढ़िरहेको छ, बढ्न खोजिरहेको छ, यो प्रक्रिया विधिसम्मत छ, सबै कुराहरू ओके चलिरहेछ, एउटा न्याय
8: गर्नु छैन, उनीहरूको नियत ठिक होला, केही चिज गरौँला भन्या होला, तर उनीहरू कानूनसम्मत चलेको छैन त अदालत हेरिहाल्छ नि, त्यसैले त स्वतन्त्र न्यायपालिकाको कुरा गरे हो नि त। अब अदालत हिजोभन्दा अलिक फरक तरिकाबाट आफूलाई प्रस्तुत पर्यो, प्रधान न्यायाधीशहरू, सर्वोच्च न्यायाधीशहरू प्रत्येक आदेश निर्णय चाहिँ रोक कुनै पनि चिजहरू आज जारी गर्दाखेरि हिजो गरेको कानुन आज उसले गरेका निर्णयलाई हेरेर एकदम संयमित अब चाहिँ सही तरिकाबाट निर्णय दिनुपर्छ, किनभने अब सबै उनीहरूको निवेश निर्णय आदेशहरू चाहिँ सोसियल मिडिया जनताले सर्व हेर्न पाउने हुन्छ, त्यसैले यदि उनीहरूले गलत काम गरे भोलि सही तरिकाले सरकारले चाहिँ काम गरेको कुरा पनि अङ्कुशमा लाउनुपर्छ नि, सरकार त जहिले पनि शक्तिको दुरुपयोग गर्ने चाहिँ अन्तर्राष्ट्रिय मान्यता हो, सरकारमा बसेको व्यक्तिले सकेसम्म आफ्नो लक्ष्य प्राप्त गर्नलाई जानेर वा नजाने कानुनको उल्लङ्घन पनि गरिरहेको छ, नगरीमा रिस्वत गरेर काम गरे हुँदा त्यो अवस्थामा जाति काम भनेको चाहिँ न्यायालयको त्यसैले सर्वोच्च अदालत या अहिलेको सरकारले सबै काम गरेको कानुन सम्मतै छ र कानुनसम्म गरिरहेको छ त भन्दिनँ म कानुनको विद्यार्थीहरू तपाईँले त्यसलाई टेस्ट चाहिँ गर्नुपर्छ कहिले अहिले कानुन चाहिँ अनुसार गर्नु खोज्दा पनि कानुन निचेको छोले अदालतले अङ्कुश लगाउनुपर्छ यो सामान्य कुरा हो तर यति तर अहिलेको सरकारले तपाईँले भने जस्तै आजको जे छ त्यति बाह्रै सरकारले जुन अहिले त्यहाँ भ्रष्टाचारको सम्बन्धमा जुडिसियलमा देखिएको घटनालाई जुन किसिमको छानबिन गरेको छ यो अदालतको मर्यादा हैसियतलाई असर नपारी गरेर निष्पक्ष सही तरिकाले अगाडि बढ्यो भने हामी सबैले समर्थन गर्नुपर्छ।
7: अब एउटा कुरा प्राध्यापक गान्धी पण्डितजी, देशको अवस्था चाहिँ अलिकति अप्ठ्यारो परिस्थितितर्फ छ, धेरैले आरोप चाहिँ आलोचनाहरू गरि पनि राखेका छन्, या चाहिँ होइन कुन चल्यो के चल्यो कहाँबाट चल्छ देश, सिलिकन भ्यालीदेखि लिएर कता कताबाट देश चल्यो भनेर पूर्व गृहमन्त्री अस्ति भर्खरै मलाई भन्दै हुनुहुन्थ्यो, हाम्रो के अरे ओमप्रकाश अरियालजीले नै भन्दा अहिलेको सबै कुराहरू ओके छ, फाइन छ, देश सही ढंगले सही ट्र्याकमा सरकारका क्रियाकलापहरू सही हिसाबले अगाडि बढ़िरहेका छन्।
8: सुशासन भ्रष्टाचार अन्तको लागि सरकार निर्मम भएर अगाडि बढेको छ, केही खेरातुरा त्रुटि गल्ती गरे होला नयाँ सरकार छ त्यसले त्यो बाहेक राम्रो गरेको जहाँ त सरकार जनतालाई डेलिभर दिनुपर्छ, आर्थिक कलाम पानी गर्नुपर्ने कुरा केही कुरामा चाहिँ सरकारले जति हदसम्म कानूनलाई संशोधन गरेर अर्थतन्त्रलाई गृहमा लिनुपर्ने हो लिन सकिरहेको छैन। त्यसका एउटा कारण यिनीहरू नयाँ भएर यति धेरै अर्थतन्त्रबाट हामी तल भरेका छौँ कि त्यसलाई उठाल्न केही समय लाग्छ। सुकै कुरा मेकानिजम जो समृद्ध सरकारी समृद्ध अर्थ मन्त्रालय विभिन्न विभाग र मन्त्रालयका जुन कर्मचारीहरू छन् हिजोबाट केही परिपरिबाट ओरिएन्टेसन भएका कर्मचारी छन् उनीहरूले अहिलेको स्पिडहरू काम पनि गर्न सकिरहेका छन्। त्यसको ज्वलन्त उदाहरण हो अस्ति वंशीधर भन्ने व्यक्तिलाई जुन समाप्ति हो कति निकेट गर्नु रहेछ नि त भोलि कति निकेट गरे होला कति काम नगरे होला अहिले चाहिँ त्यसै नै उनीहरूले अब दुई पैसाले बुझ्ने दुई पैसाले ल्याउने गर्ने कुरा हो। तर यति भन्ने गरेर सरकारले एकदमै सन्तोष हुने गरेर वाइ वाइ गर्ने गरेर चाहिँ आर्थिक कल्चरहरू गरेको छैन। अर्थमन्त्रीले असाध्य राम्रो प्रयास गरिराख्नु भएको छ, ऊर्जा मन्त्रीले पनि ऊर्जा सम्बन्धी कुरा राम्रो काम गरिरहेका छन्। केही कमजोरी छन्, कमजोरीको बारेमा हामीले खबरदारी त गर्नैपर्छ। मलाई लाग्छ अब गति त माथि सरकारले अब डेलिभरी अर्थतन्त्रलाई चढावान गरेको हुँदा अलिकति ध्यान दिनुपर्छ। राष्ट्र ब्याङ्कसित अब कस्तो थियो अर्थतन्त्रले को मिस गरेर हिजोको परिवारहरूमा जाने छ राष्ट्र ब्याङ्कलाई त्यहाँ पनि पूर्ण संरक्षण त्यहाँ पूर्ण ओरिएन्टेसन त्यहाँ दिनु जरुरी छ। राष्ट्र ब्याङ्क पनि हिजोको ढालामा चलिरहेको छ, त्यो मेकानिजम त्यस्तै छ, त्यसमा सुधार गर्ने एकै दिनमा हुन सक्ने कुरा होइन। किनभने राष्ट्र ब्याङ्कको आर्थिक नीति र अरू कार्यक्रमलाई एकै दिनमा हलाउन खोज्यो भने अर्थतन्त्र नभए धराशय हुनसक्छ, ग्राजुअल हिसाबले गर्नु पर्थ्यो। तर त्यो पछिमा अहिलेको गभर्नरले पनि केही प्रयास गर्दै हुनुहुन्छ, उहाँले अब अर्थमन्त्रीको भावना र सरकारको भावना बुझ्नु पर्यो र यी सरकारले पनि उसको सीमामा रहेर गभर्नरले गर्नुपर्ने सीमाभित्र रहेर उसलाई काम गर्ने महत्त्व दिनुपर्छ। मलाई चाहिँ त्यो गर्यो भने अब चाहिँ अलिकति जनताले यसो आँखा उठाएर खबरलाई गर्न थालिसके बाजेको सरकार तिमीले डिबिएलमा ढिलो गर्यो त्यही गर्यो हाम्रा तिमीहरूले अझै पनि विश्वास छ तिमी गर्छौ भने तर ढिलो भयो ढिलो नगर भन्ने कुरा चाहिँ जनताले वार्निङ गर्न थालेको छ।
7: हस् डाक्टर यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
8: धन्यवाद।
7: उहाँ हुनुहुन्थ्यो प्राध्यापक डाक्टर गान्धी पण्डित, राजनैतिक विश्लेषक एवं वरिष्ठ अधिवक्ता। आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु। नमस्कार।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौं।
2: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
3: NBL सर्वसुलभ आवास कर्जा
4: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
4: विशेषताहरू: रु 3 करोड सम्मको कर्जा सुविधा,
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
4: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो NRN 99.1 सबैका लागि सूचना।

0: Cast Bank Limited. Access to all.
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो NRN 99.1 सबैका लागि सूचना।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज।
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिच दमकल फोन नम्बर 021-546-6666 मोबाइल 98-40-82-69-72 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुसेलीद्वारा जनहितमा जारी।

होन्डा सँगै यो दशैंमा आशाको सुरुवात गरौँ। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डा साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

0: मिठो अनि स्वादिलो कोलेस्ट्रोल फ्री शुद्ध सेलो सनफ्लावर तेलमा पकाएको परिकारको मजा नै अर्को।
1: फुड प्रोडक्ट का उत्पादनहरू भुजिया दालमोट मटर फ्राई चिप्स को सफलता पछि चाँदनी भुजियाले मीठो स्वादमा पालक पनीर को पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाई हाम्रो शहरमा उत्पादन भएको पालक पनीर खाऊ सधैं रमाऊ। पाथीबारा फुड प्रोडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की।

0: स्थानीय परिवेश स्वस्थ मनोरंजन अनि तपाईको आफ्नै आवाज यो हो जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-972 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशली द्वारा जनहित में जारी
2: पाथीवाला फूड प्रोडक्ट का उत्पादन भुजिया दालमोट मटर फ्राई चिप्स को सफलता पछि चादनी भुजिया ले मीठो स्वाद में पालक पनीर को पनि उत्पादन शुरू करी बजार में ल्याई सकेको छ तपाई हाम्रो शहर में उत्पादन भएको पालक पनीर खाऊ सधैं रमाउ पाथीवाला फूड प्रोडक्ट सुन्दर रहेछ 9 बुधबार मोरङ प्रोप्राइटर रमन कार्की
3: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
4: के भो बोलादै के गुनगुनाइरहेको
3: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
4: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
3: यति सजिलै
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै

0: होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप्रो 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथ साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: पवित्र जल सुन्दर हरैचा 11 बेलेपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौ। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं। सफा, स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल। पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा 11 बेलेपुर मोरेन। मोबाइल नम्बर 98421484444। 98104553। पवित्र जल भएपछि म त ढुक्क छु, तपाईं नि।

होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्रैच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप्रु 10,000 सम्मको स्क्रैच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथसाथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौँ। स्क्र्याच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप्रो 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म AMC र होन्डा साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

होंडा सँगै यो दशैंमा आशाको सुरुवात गरौ। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गरगहना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल तारा राज ढकाल मोबाइल नम्बर 9852557092 9842959750 9842235682 9842525005

0: बिहान चारैतिर हिँड्नु पर्छ भने जस्तो गरगहना पनि छैन, भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने, कहाँबाट किन्ने होला?
1: ल यति सजिलो कुरा, भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि। त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि। सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेङ, प्रोप्राइटर रोशन ढकाल, राजेन्द्र ढकाल, ताराराज ढकाल। मोबाइल नम्बर 98527792 98422959750 98420235682 98425205।
2: हाम्रै विराट चोकको सिपिएन चोरी जहाँ पायो ती कम्प्युटर किन्दा अनि दुःखै त पाइन्छ त कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मर्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेसन सेन्टर हो नि। सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतम बिग्रिहालेमा घरमा बिग्रियो, घरमै बैङ्कमै अब स्कुल अफिस जुनसुकै संस्थामा बिग्रियो त्यही आएर पो बनाउने सुविधा पनि छ। झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ है। कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ, सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ। तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसी। अब यो फोन नम्बर 021-545-787 98-420-35-541 भयो। गुड, भेरी गुड, भेरी गुड।
3: ठुली भई बुढ्यौ

होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्ष सम्म फ्री सर्भिसिङ अथवा 5 वर्ष सम्म AMC र होन्डा छ 7-7 अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

साथीवाला फूड प्रोडक्ट का उत्पादनहरू भुजिया दालमोठ मटर फ्राई चिप्सको सफलतापछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो शहरमा उत्पादन भएको पालक पनिर खाउ सधैँ रमाउ। साथीवाला फूड प्रोडक्ट सुन्दरता 9 बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की।